0: मला तरी तरी आता मारे तीनवार हो ना शाही जाओ बुचकन उक्तान ये मेरे आते बुचक वैसी शिन मेरा अगले वाले आईसी ने भी शिन मेरा
1: तो तब उसका मो आई तो कुछ तो कॉस्मेट चेंट तो कुछ ने ना आरवान वालों सिंगे के
0: आरवान वालों
1: सिटी यू पे बहुत सिंगे
0: तो और तो क्या सिंगे
1: जब थोड़ा तो कोई नहीं यार चाहिए ना कितना तो उन दूर की ना तन दावा तो कुछ जान
0: संतक उसोता थाने चर्चा करते बेखी उल्लू खुश जाना मेरे उत्तर कर लेंगे ये मैं अभ्यास भी लेके पुरुल तो चुक सा मेरे चाहता हूँ थाने जाना हर तो अर्थ में मेरे एक छोर ना का मैंने उत्तर कर लेंगे जान मुरी मैं मत अलगू चुक सा ऐने नो हर तो करा कर तो कर नो ला चाहे लेंगे और लेंगे सरोगली बाक्षी सरोची अजीचन अजीचन उत्तरण नमे хавцад дэмжирсэн. Нарай урлагийн одоо ийм нэг сөр мэдрэлгийг тамилжүүлжээ, жаад үлжээ, юу шиг манай тусгай мэрэгжлийн багшаа, одоо родио багшаа, яан юм шиг багшаа, энэ улсад улаас бүр намайг одоо өндөр сайхан жаад үлжээ шүү. Хамаг сүлгэн улаас миний авах өөр монгол одоо нэртэй сууч идэ, алтуу гэж байцаа. Намайг бас ариу хавсарсаа. Энгүүр одоо миний аха боошаар гэж сэрийн хараан ажиллаасан тэр намайг чухалаа мэдэрчсэн. Энэ улсуудаа би танаар хийж болж байгаа.
2: Жадгаа тав хүндэн аяган бүжгэх чинартын найруулагч Косын IC-ийг сонсгоё.